Ayo pintu. सदर आसिफ जरदारी केपीएम इमरजेंसी लागू करण वाली वफाकी काबीना की समरी से सही करे छी ऐवान सदर की पधराई मूजिब खैबर पख्तूनख्वा में सरकारी हंधन ए कानून लागू कदड़ इदारन से दहशतगर्द हमलन में वाद थी सूबाई हुकूमत दहशतगर्दी ए लाकानूनी जो तदारुक करण में नाकाम रही मौजूदा हालतुन सबब खैबर पख्तूनख्वा हुकूमत नथी हलाई सके आइन के आर्टिकल 232-234 तहत सदर इमरजेंसी लगाने की समरी से सही कई وفاقی حکومت خیبر پختونخوا حکومت کے غیر فعال بڑھائے صوبے میں ایمرجنسی لگائے چھڑی قانون والے وزیر اعظم نذیر تاڑ وفاقی وزیرن سے گڈ پریس کانفرنس کرتے چھو تج صدر زرداری آئین مطابق خیبر پختونخوا میں ایمرجنسی لگائی ہے خیبر پختونخوا میں دہشت گردی انتہا پسندی میں 200% اضافہ تھیو ہے گھرو وزیر محسن نقوی چھو صوبے میں احتجاج کندڑ فوری طور پر نمونے چھڑ وچھڑتی واپس ہلیا وجن

0: وفاقی سرکار خیبر پختونخوا میں فوج مقرر کرے چھڑی نوٹیفکیشن جاری آئین جی آرٹیکل 245 تحت صوبے میں فوج مقرر کرنے کی منظوری ڈنی وئی جاری کر نوٹیفکیشن موجب فوج انتظامیہ جی مدد لائے مقرر ہوں شہروں کی جان مال سرکاری ملکیتوں کی سیکورٹی فوج کی ذمہ واری ہوں فوج ایمرجنسی کے مدے تائیں صوبے میں مقرر رہی گورنر کے پی جی ایچ کیو سے مشاور سے نفری مقرر کرائیں ملٹری آپریشن ڈائریکٹوریٹ سے گرجی دستن جو انگ بھی طے کیا ویسے پاک فوج کی مقرری بابت حکم ناموں ایندڑ گزٹ میں شائع تھی تو خیبر پختونخوا میں ایمرجنسی لاگو تھن کا پوئے ڈاکٹر محمد فخر عالم کے پی جو ایڈیشنل چیف سیکرٹری مقرر نوٹیفکیشن جاری ذریعے موجب 12 ضلع جا انتظامی معاملہ دھار کرنے کی تجویز ڈنی وئی ہے اگونے فاٹا کے 8 ڈی آئی خان لکی مرمت کوہاٹ ضلع میں کنٹرول وفاق وٹ ہوں 12 ہی ضلع لائے دھار سیکرٹری ٹھہندا ایک ایڈیشنل آئی جی پولیس پہ مقرر تھی وفاقی حکومت خیبر پختونخوا میں ایمرجنسی لاگو کرے حکم نامہ جاری کرے چھڑے حکم نامے موجب گورنر کے پی فیصل کریم کنڈی ایڈمنسٹریٹو طور ذمہ واریوں سنبھالی وفاقی حکومت کے پی میں 11 رکنی صلاحکاری کونسل بھی قائم کرے چھڑی کونسل صوبے جو انتظام ہلائیں کونسل ممبرن کے خاتہ بھی لٹکیا ویا ڈاکٹر سید عامر عبداللہ کے تعلیم طارق محمود پاشا فنانس ایکسائز ریوینیو جو صلاحکار مقرر عثمان سیف اللہ خان توانائی منصوبہ بندی ترقیاتی عامر جاوید قانون پارلیامنٹ معاملن جو صلاحکار ہوں سمر ہارون بلور کے سدسما وارو خاتو ڈاکٹر محمد ارشاد کے صنعت وارے خاتے جو صلاحکار مقرر کیا ویو مولانا محمد تیب قریشی اوقاف مذہبی لیفٹیننٹ جنرل ریٹائرڈ نگار جوہر خان صحت کفایت اللہ خان کے گھرو ٹرائبل افیئرس آصف رفیق آفریدی کے کمیونیکیشن ورکس اینڈ لوکل گورنمنٹ ہاؤس اینڈ ٹرانسپورٹ جو صلاحکار مقرر کیا ویو ڈاکٹر سرفراز شاہ مائنس اینڈ منرلس جو صلاحکار ہوں پی ٹی آئی خیبر پختونخوا میں ایمرجنسی کے رد کرے چھو پی ٹی آئی چیئرمین جو چوڑنا ہے تو کے پی میں ایمرجنسی جو فیصلو وڈی سیاسی غلطی یا غیر جمہوری قدم ہے کے پی جو عوام پنجے حقن خلاف اڑا قدم کدے بھی قبول نہ کندو سندن میڈٹ قانونی آئینی حق ہے صوبہ خود مختار رد کرنے وفاق صوبے وچ میں ٹکراؤ پیدا کرنے سے امن نہ تھیندو نئی استحکام ہی صوبن کے کمزور کرے وفاق کے مضبوط نہ تو کرے سکجے مسئلہ جو حل طاقت سنا پر آئین کی بالا دستی میں ہے وفاقی کابینہ کے اجلاس میں خیبر پختونخوا پولیس اساس ادارن کی سیکورٹی بابت رپورٹس پیش رپورٹ موجب 1 مارچ 2024 کا 26 سپٹمبر 2024 تائیں کے پی میں دہشت گردی کے واقع میں 195% واد تھی ہے 2026 میں 170 ڈرون حملہ کیا ویا پولیس سی ٹی ڈی کے جدید ہتھیار آپریشنس لائے ضروری سامان کی کھوٹ ہے افغانستان میں دہشت گردن سہولت کارن سے صوبائی حکومت کی ناکارا پالیسی دہشت گردن لائے نرمی دہشت گردی میں واد جو سبب بنی خیبر پختونخوا میں پاک افغان سرحد سے خارجن کے ملک میں داخل تھن والی کوشش ناکام کرم میں سیکورٹی فورسز کی کارروائی میں 12 خارجی دہشت گرد مارجی ویا ایک اہلکار شہید آئی ایس پی آر موجب پاک افغان سرحد سے فائرنگ کی ڈیوٹ میں نائب صوبیدار ہدایت امان شہید تھی ویو خارجن کی مدد کرنے لائے افغان طالبان کی چوکن تا بھی فائرنگ کی ہوئی ہے وزیر اعظم شہباز شریف کی سعودی راجدھانی ریاض میں کنگ خالد انٹرنیشنل ایئرپورٹ سے حسن کے حملے کی مذمت مارجی ویل 12 جڑن کے وارسن سے تعزیت جو اظہار وزیر اعظم چھو تو شہرن اہم ہندن تے نشانوں بنانے قبول جوگو عمل نہ ہے امریکی صدر سینٹ لائے ڈیموکریٹک امیدوار محمد السید کے جہادی قرار دے چھو امریکی صدر ڈونلڈ ٹرمپ چھو تا مشیگن میں کہیں جہادی کے سینیٹر ڈسن نہ تو چاہیاں اساں ایران جی ایٹمی ہتھیارن تائیں پہنچ واری کوشش ختم کرے چھڑی ہے بائیڈن جی دور جی بھیٹ میں ہانے پیٹرول جو قیمتوں انتہائی گھٹ ہیں سندھ جو وڈو وزیر سید مراد علی شاہ وفد سمیت چین جے گادی والے شہر بیجنگ پہنچی ویو چین میں پاکستان جے سفیر سندس ٹیم بیجنگ پہنچن تے آجیاں کئی ترجمان موجب وڈو وزیر سنگ وفد صوبے ہوبی میں ویندو جتے سرکاری مصروفیتن جی شروعات سبھانے کان تھیندی हैदराबाद में सिंध तरक्की पसंद पार्टी की मेज़बानी हेठ सिंध मुझी अमा कौमी कॉन्फ्रेंस सिंध के विरांगे ए इंतजामी यूनिटों की मुखालफत कॉन्फ्रेंस के खिताब कदे एस टी पी सरबराह डॉक्टर कादिर मक्सी चो तो सिंध के विरहण से मुल्क में बोहरान खत्म न थींदा मोहसन नकवी के बुधायण चाहें तो अजा सिंध 7 करोड़ मानू जीअरा आन हाँ मिट्टी पॉलिसी न हलंदी अगूणे वफाकी वजीर असद उमर चयो तो मरसू मरसू सिंध न ॾिसूं एक सियासी नारो न पर सिंध जी अवाम जी दिल जो आवाज़ है कुछ तासुब परस्तन का सवाए बाकी कराची जो अवाम सिंधन का नफरत न तो करे कुछ चैनल्स कूड़ी मुहिम पे हलन एनएफसी अवार्ड में सिंध के बराबर जो हिस्सो दिनों वे इमरान इस्माइल चयो तो वफाक के अर्ज है तो नवा इंतजामी यूनिटन बदरा अख्तियार हेठे सतह से मुंतकिल कर पीपुल्स पार्टी के इन में किरदार अदा करो पवो सिंध के इम्कानी विरांगे खिलाफ एस यू पी जो वैद से सिंध मार्च सेवण दादू ए केन शाह का लाड़काने पहुंची वो सैयद जैन शाह चो तो सूबन या इंतजामी यूनिटों की गाल कर पाकिस्तान जो पारू खोटन बराबर है तारीखी वतन के लीका लगन से खत्म न तो कर सकते सिंध की हर नंढे वे शहर वेंदी मुल्क ए सिंध के आवाम के बुधाईदी तो आइन की बुनियादी ढांचे के छेड़ बदला मौजूदा जाली हुकूमत के ही खत्म कर वे इस्लाम कोर्ट में अवामी तहरीक के सर से थर समेत सिंध के बरंदड़ मसलन खिलाफ रैली अवामी तहरीक के सवें कारकुनन रैली कढ़ी शहर जो गश्त कर अगवान जो चवण हो तो थर के डुकार सटल इलाको करा दे मारूड़न के रिलीफ न वे सिंध में इम्कानी यूनिट कबूल ना हैं सिंधी 5000 साल पुरानी तहजीब जहा वारिस वसीलन की फुरलुट बंद कई वे शाहपुर चाकर वेझो मिल्कियत के मामले त पुट सौट ए चाचे से गरज पी के कतल कर छो गोठ डहर खान शहर में जवाबदार गुलशर के गोलू हणी कतल किया वो वारसन का चवण है तो पीरसन के पुट नियामत शहर भाव इमरान ए भाइटे कामरान शहर कतल किया पुलिस मकतूल की पुट नियामत ए भाव इमरान के गिरफ्तार कर वरतो पुछा गछ जारी सकरण में नौजवान मुबैना तौर पर सौट के गोलू हणी कतल कर बाद पान भी आपघात कर छो मैरापुर रोड से जवाबदार खालिद किरियो नारी शाजिया किरियो के गोली हणी कतल कर बाद पान मथा पिस्टल जो फेर कर जिंदगी जो डीओ जायो बई लाश अस्पताल मुंतकिल
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज
2: Brought to you by Super White Oil Free Beauty Cream मुनफरिद और जदीद फॉर्मुलेशन के साथ आपको गोरा बनाए Super White Oil Free Beauty Cream के नेचुरल मिनरल्स जो दे बिना चिप चिप के चेहरे पर निखार सिर्फ चंद दिनों में अ प्रोडक्ट बाय अक्सा कॉस्मेटिक्स पाकिस्तान
3: फाइनली अब थोड़ा मी टाइम बनता है हाँ तो और क्या सारा दिन फंक्शन में बिजी रही हैं हम अब स्किन की केयर करें कल बारात पे भी जाना है तुम स्ट्रॉबेरी वाली वो भी सुपर वाइट की ऑब्वियसली मेरी फेवरेट है क्योंकि इससे ही मुझे कोरियन ग्लास स्किन मिलती है तुम कौन सी यूज करती हो
4: मैं सुपर वाइट की राइस क्रीम यूज करती हूँ जिसमें पाया जाने वाला कोजिक एसिड स्किन को हेल्दी रखता है एंड ग्लोइंग रखता है
5: मेरे फेस पे ऑयल बहुत होता है इसलिए फ्रेश स्किन के लिए सुपर वाइट ऑयल फ्री क्रीम
4: और मैं यूज करती हूँ सुपर वाइट टर्मरिक क्रीम जिसके यूज से मेरी रंगत रहती है गोरी एंड आई एम यूजिंग विटामिन सी क्रीम फॉर बेस्ट एंड ग्लोइंग क्लीन स्किन
5: अच्छा वेरिएंट सबके डिफरेंट लेकिन चॉइस सबकी है
6: सुपर वाइट
7: जो शहर बहजो घर सकरण आई सकरण जो आवाज
8: GFM 90.8